पर्सियाङ अप्पर सुबनसिरी क्रादादी पपुम परेदोने कामले डिस्ट्रिक्टमा अनिमी आयोसादाने इन्डिया मिटोरोलोजिकल डिपार्टमेन्ट आइएमडी मचिमे लाहोगाने बुन्याहा आई आयोगमे अप्पर सियाङ डिस्ट्रिक्टमा चाहिँ पालिङ मारियाङ जेङगिङ दोने यिङक्योङ सर्कल अतिकामा लिबाचा इनिमया मैलेमा सिङ्गम कोराङ दाम्रो लाग्रो आरिक गेते यिङक्योङ जाम्बो बोम्दो दोने पान्द्रुङ एमआइसीमा इलिजन्तगादा लाहोगा अप्पर सुबनसिरी डिस्ट्रिक्टमा चाहिँ लिमेकिङ नाचो सिएम दोने दापुरिजो सर्कल अतिकामा चाहिँ विदाक रेडिङ क्याम्प माजा दिरी राक्मी जिङमुरी रापेन रिजु दोने कोरा रिजुमा इलिजन्तगा माह काडाडे डिस्ट्रिक्टमा चाहिँ तालियातिको अविनीमा आइदोने पापुमपरे डिस्ट्रिक्टमा चाहिँ किमिन कामले डिस्ट्रिक्टमा चाहिँ तिक रिजो अतिकोमा अनिमी आयोगमे इलिजन्तगा आहोगा केही पन्यो डिस्ट्रिक्टमा ब्रु मे ओङा बा एबा मङ्गलरो कानि इमु हे डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनमे आङ्को कोतेलामा एझाउ क्या मु जिगादा लाहोगा इनु एझा क्या अनिहो तारो अनिहो इमु आमेनुमा जनवाचा आचोतेला पाउँची काजी जनगा बा अथसुचा डिप्टी चिफ मिनिस्टर चोनामेनमे बुनि इटानगरमा नै मिटिङ जिनगाने डिपार्टमेन्ट आनब्रमे अलि जोता चे अन्दा एको बन्दो दुमि हाते जिना लात्याबादा आहोगा डिप्टी चिफ मिनिस्टरमे अथसुगा प्लानमा एजुकेसन डिपार्टमेन्ट हेल्थ डिपार्टमेन्ट पिएचई दोने स्किल डेभलपमेन्ट डिपार्टमेन्टमा चाहिँ आमे खेपगादा लाहोगा महौ आज प डिपार्टमेन्ट आज हेतानब्रमे प्लानिङ डिपार्टमेन्टमा चाहिँ गो प्लाने जगा जिनाने डिप्टी चिफ मिनिस्टरमे लात्याबादा आहोगा इटानगर ने पासीघाटमा वजे जिरो नामसाई आलो दोने तावाङ अतिकामा बो पञ्चायत गाबायगने म्युनिसिपालिटी हकापगबाने आ डिस्ट्रिक्ट कापीमा चाहिँ दिशा नम्बरमे माधवपजिम बनाने अरुणाचल प्रदेश अर्बन एफेयर्स मिनिस्टर बालोराजामे पुनि इटानगरमा ने आ थपुची पो मिटिङ चिनेगामा लात्याबादा आहोगा म्युनिसिपल हकापजी पो दिसी अलम्ब्रो म्याम एनया डिस्ट्रिक्टमा चाहिँ इमुगो हाजुगा चाहिँ नाने राजामे लगाने म्युनिसिपल खागेबामा नो आ डिस्ट्रिक्ट कापीमा चाहिँ जमाचो हे महादामी प्राम बौसादा लगाचिदा आहोगा एमएलए तेचिकासो अर्बन एफेयर्स कमिश्नर विवेक पाण्डे अर्बन लोकल बोडी डाइरेक्टर हनो ताका दोने एकिसा आजानपुर मे आ मिटिङमा गेबामा हो डिस्ट्रिक्ट कापीमा चाहिँ दिशानपुरमे भिडियो कन्फरेन्सिङ माने मिटिङ आरम्भगाचिदा लाहोगा चाङलाङ डिस्ट्रिक्टमा चाहिँ पाङसाउ पास माने म्यानमारको एचालापुची जानिहोमा चाहिँ अभियामे छिगापुगा नाम्बाउदाने डिप्टी चिफ मिनिस्टर चोनामेनमे लाहोगाने अलि आयो आहेग माने अभियामेगने हाया इमो नम्बर आरोसादा लगादा आहोगा इगो पुलापुची जहलोमा माचिनि इन्डिया तिहत्तर तला इन्नि एना नेउचिपुआ माधवपुगा मौजा मै दिल्लीमा चाहिँ रेड फोर्ट हे पब्लिक इमु क्याबागबाने अम्बुगालादाने आर्कोलोजिकल सर्वे अफ इन्डिया एएसआई माचिमे लाहोगा आइआरसिटिसीमे ट्रेन टिकट अनलाइन आमे हो आचु नाबा एगालादाने रेलवे मिनिस्ट्री माचिमे लाहोगाने बुगे आइआरसिटिसी चे वेबसाइटमा ने टिकट लगेद अरुन्दा एको बन्दो वेबसाइटमा खागाबाने अबिम्ता लोनावमा बु आरोदा लाहोगा फिफा वर्ल्ड कपमा अनानामा अमेरिकामा चाहिँ एटलान्टा अतिकोने सेमी फाइनल म्याच अकागामा अर्जेन्टिनामे इङ्ल्यान्ड हे कानि खे गोलमा ने अनेगने फाइनलमा खिगाबादा आहोगा अहाँ कापिनु यहाँ चाहिँ वर्ल्ड कप च्याम्पियन साया अर्जेन्टिनामे म्याचमा चाहिँ यहाँ मगा मिनट मालिबा कया खेगेचेरो गोलमा ने इङ्ल्यान्डका अमिहे तलाव एघा चाहिँ म्याच दोबु बहने कोको आहेगा इ फर्नान्डिस म्याम यहो मगा मिलिमा गोल गे हाँ ऐदोनेम खिहो मिले म्याच दोबा बा कानी मिले एतचाउगा बा महोनेम एल मार्टिनिस म्याम गोल गे हाँ चाउ बनेम आ म्याच अनेगा बदा आहोगा गोल कानी होयामा लायनियन मेसी म्याम आरन्दे ने गोल हगा बा महो इङ्ल्यान्डमा चाहिँ
गोल खेप